0: سر تے اسمانہ ور بنے نورا زمین ور تے ان کو ملاپ ہوئے اور ڈیک رکھوں گی
1: اڈیک اڈیک تے اس ویلے تیری کار بھی ہوئے گی ہن گڑیو چاہ تے جا کر
0: او ہاں اچھا خدا حافظ
2: अच्छा जी इत्ते गल दूर पुजी रही है कहन दे मुकदमा दाना वी गो मुकदम नूराना बैग नाल इन्नो बैग क्यों
3: है ए खबरदार खबरदार जे अबा नाल काय गल की
2: मुझे चलियो सब कुछ दसूंगा सब कुछ दसूंगा
3: ए सुन सुन मिठिया मिठिया सुन ए यार एक गोड़ की रोड़ी जमे तेरे वास्ते आनी है
2: नहीं नहीं यो चलियो
3: मिठिया मिठिया चल सुन

0: आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना के तहत सब 6 करोड़ लोग 5 लक्षन तमाम मुफ्त इलाज हकदार वनुक तम 2 करोड़ इलाज सपुद यम सत गरीब गरन इलाज पे सपदन वाली खर्च किन 2 लक्षन करोड़ हज बचत सपुद अज करो आयुष्मान ऐप डाउनलोड तो बनो आयुष्मान कार्ड जानकारी बापत करो 1455555 फोन नंबर पे रबत कायम।
1: सेंट्रल यूनिवर्सिटी ऑफ कश्मीर एकेडमिक सेशन 2026-27 के लिए मुख्तलिफ अंडर ग्रेजुएट प्रोग्राम्स में दाखिले की इतला देते हैं। ख्वाहिशमंद तुलबा जो CUET UG 2026 में शामिल हुए हैं सेंट्रल यूनिवर्सिटी के किसी भी अंडर ग्रेजुएट प्रोग्राम के लिए रजिस्ट्रेशन कर सकते हैं। इसके अलावा सेंट्रल यूनिवर्सिटी ने तालीमी साल 2026-27 से 4 साल इंटीग्रेटेड टीचर एजुकेशन प्रोग्राम शुरू किया है। दाखिले और मजीद तफसीलात के लिए यूनिवर्सिटी की वेबसाइट www.cukashmir.ac.in पर राबिता कायम करें।
2: ادگہ زبیر صاحب خبر تہ بوز خبر سان پروگرام اخ اہم حصہ تو اس کت کر پن میراث پنہ کلچر اس زن سون کلچر سہ پچھان سان مہمان نوازی ست تو مہمان نوازی ست ست زن سان مختلف ات کام
3: اقبال صاحب ونکس ماشاء اللہ سان وادی من ٹورسٹ رش تان
2: بالکل
3: ہر جائے ونکس وچان سلین ونکس یہ خوبصورتی ہند حز تلنے تو اس پہ ات دوران یہ ذمہ داری عائد سپدان کہ اس تھو ام چیز خاص خیال کہ سان دس گھس نمس سلنس آزار وات
2: بالکل نی تو زن سلن سن مختلف قسم خریداری سانہ ہینڈی کرافٹ مختلف چیز سانہ ہینڈی کرافٹ مختلف نمون یم بڑ محنت مشقت لول تو محبت یمو کارگرو بنمت تو زن سن ات کم زن سن ہینڈی کرافٹس ات ونکس تہ مختلف کارگر پنہ پنہ آئہ لول برنچ کوشش کران تو یتھے اخ کارگر سانہ وادی ہند اخ بزرگ تو نامور کارگر عبدالعزیز صاحب یم پنہ ڈون ہچ کام ہند قصبہ باپت مشہور زمانہ یمن مختلف ایوارڈ تہ ملے مت اس سپدو موقع نصیب زنوک یور بلوت تو تہو یمن ستھ کی کت تھائم کرت ولو پن بوزن والن باپت کرو یہ کت بات پیش تو بوزو یم کیا ونان
3: عبدالعزیز صاحب السلام علیکم ورحمۃ اللہ وبرکاتہ